0: अथवा विभाजित भएका अवस्थामा लोकतन्त्र धरापमा वा अपहरणमा परेका इतिहास छन्।
1: असमावेशी राज्य विभेदकारी चरित्र शीर्षकमा जेबी विश्वकर्माको विचार कान्तिपुर दैनिकमा छापिएको छ। राज्य सत्तामा उत्पीड़ित वर्ग लिंग र समुदायको समानुपातिक प्रतिनिधित्व गराउन असफल यो सरकारले राज्य सत्ताकै पुनर्संरचनाका लागि निर्वाचन प्रणालीको रूपान्तरणमा काम गर्ला भन्ने आशा गर्ने ठाउँ त देखिँदैन। अझ स्थानीय तहमा प्रतिनिधि घटाएर समावेशीकरणकै बरखिलाफ गर्ने दिशातिर उद्दत देखिन्छ। 2084मा प्रदेश र स्थानीय तहको निर्वाचन हुँदैछ। सरकारले आगामी निर्वाचनको परिणाम नै सबै जात जाति वर्ग र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने गरी निर्वाचन ऐन जारी गर्नुपर्छ। प्रदेशसभाको निर्वाचन परिणाममै सबै जात जाति र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने र स्थानीय तहको मुख्य पदमा समेत महिला दलित र सीमान्तकृत समुदायको अनिवार्य समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन ऐन र कानूनलाई त्यसै मान्यता अनुकूल बनाउन आवश्यक छ। तर सरकार राज्य सत्तालाई समावेशी बनाउने र सबै नेपालीले राज्यमा आफ्नो हिस्सेदारी सुनिश्चित हुने समावेशी राज्यको बरखिलाफमा एक्सप्रेस गाड़ी हाँकिरहेको देखिन्छ।
0: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5446-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्दैन पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुछो ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुछो ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

हाम्रै विराटको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त कम्प्युटर बिक्री गर्नु सिकाउने अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने रोकै कोतोम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुन संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787-9942-35541 भयो। गुड भेरी गुड भेरी गुड।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: पाथीवाड़ा फूड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाउ सधैं रमाऊ पाथीवाड़ा फूड प्रोडक्ट सुंदर रहेछ 9 बुधवार मोरङ प्रोप्राइटर रमन कार्की
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
5: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

0: पूजा पूजा चारैतिर हिँड्नु पर्छ भने उसको गर्दमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुछो ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुछो ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: पहिलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ। भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525005।

सबैवटा फूड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीवटा फूड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: फुड प्रोडक्ट का उत्पादनहरू भुजिया, दालमोट, मटर फ्राई, चिप्स को सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनीरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनीर खाऊ, सधैँ रमाऊ। साथीवाला फुड प्रोडक्ट सुन्दर रहेछ। 9 बुधबारे मोरङ, प्रोप्राइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिचे दमकल फोन नम्बर 021-545-6066 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-545-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलेपुर मोरङ। मोबाइल नम्बर 9841484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु। तपाईं नि
1: म्युजिक नेपाल मुभी।

0: तपाईँ राम्रो धुन बजाउनुहुँदो रहेछ, फेरि एकपटक बजाउनुहोस् न।
1: कति पैसा दिनुहुन्छ?
0: कति लिनुहुन्छ?
1: तपाईँ जति दिनुहुन्छ त्यति नै लिन्छु। के गर्ने, आफ्नो जिन्दगी त मायाले चलेको छ। हाम्रा देशका नेताहरूले हामी नेपालीलाई मगन्दी बनाइसके। कसैको अगाडि नझुक्ने नेपालीको शिरलाई सधैँ अरूको अगाडि झुक्ने बनाइसके। ल म गाउँछु, पैसा त दिनुपर्छ नि।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुशैली।
1: दिनुलाई भ्रष्टाचार जन्य कार्य ठहर गर्दै 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। संयुक्त इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले बोधनीयतापूर्वक असत्य वा तथ्य विपरीत प्रतिवेदन तयार पारी कसैलाई गैर कानूनी लाभ पुर्याउने वा न्यायिक प्रक्रियामा प्रतिकूल असर पार्ने कार्य गर्नु भ्रष्टाचार जन्य कसूरको दायरामा पर्ने व्याख्या गरेको छ। वास्तविक तथ्य लोप हुने गरी न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्यले व्यावसायिक स्वतन्त्रताको उन्मुक्ति नपाउने सर्वोच्चको ठहर छ। न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्य स्वयं भ्रष्टाचार भएको अदालतको फैसलामा उल्लेख छ। गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा गोर्खा पत्र दैनिकमा खबर छ।
2: बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 3 मन्त्रीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ। पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री पदको शपथ लिएको भन्दै अनुशासन समितिले 12 घण्टाभित्र लिखित जवाब पेश गर्न निर्देशन दिएको हो। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री राजु विष्ट तथा उद्योग पर्यटन तथा श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिसँग पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको विषयमा स्पष्टीकरण मागिएको हो। यसअघि राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको आधिकारिक निर्णय विनय आफ्नै निजी लेटर प्याड प्रयोग गरी एमाले नेतृत्वको सरकारलाई समर्थन दिएको ठहर गर्दै उनको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्न सिफारिश गरिसकेको छ। उक्त विषय जानकारी हुँदाहुँदै पनि पार्टीको निर्देशन उल्लंघन गर्दै 3 जना प्रदेशसभा सदस्यले बागमती प्रदेश सरकारका मन्त्रीका रूपमा शपथ लिएको निष्कर्ष सहित अनुशासन समितिले उनीहरूमाथि पनि कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। यसअघि राप्रपाको केन्द्रीय नेतृत्वले बागमती प्रदेश सरकार गठनमा पार्टी सहभागी नहुने र सरकारको समर्थन वा विरोध कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको दावी गर्दै आएको छ।
1: यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्री परिषदलाई पूर्णता दिएका छन्। मुख्यमन्त्री भट्टले नेपाली कम्युनिष्ट पार्टीबाट 3 मन्त्री र 2 राज्यमन्त्री नियुक्त गरेका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रीमा ओम विक्रम भाट सरल, उद्योग वाणिज्य उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा प्रकाश रावल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा खुशीराम गडौरा नियुक्त भएका छन्। त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा इन्दिरा गिरी र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जानकी कुंवर नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। त्यस्तै मुख्यमन्त्री भट्टले राज्यमन्त्रीलाई शपथ गराएका छन्। यसअघि सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ।
2: बदौको चर्को घाम र दर्कदो पानीमा खुल्ला आकाशमुनि छाता र पालको सहारामा दिनरात बिताउँदै आएका बैंक लघुवित्त सहकारी र मिटर ब्याज पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने अडानमा छन्। ललितपुरको पुल्चोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय अगाडि 6 दिनदेखि धरनामा बस्दै आएका पीड़ितले यस्तो अडान लिएका हुन्। उनीहरूको एउटै आवाज छ, हामी 19 दिनसम्म पैदल हिँडेर काठमाडौँ आइपुग्यौं, अब माग पूरा नभएसम्म घर फर्कदैनौ। 200 भन्दा बढ़ी पीड़ित मधेस प्रदेशदेखि 19 दिनसम्म पैदल यात्रा गरेर काठमाण्डु आएका हुन्। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारसँग भएको 12 बुधे सहमति हालसम्म पनि कार्यान्वयनमा नआएपछि आफूहरू पुनः सड़कमा आउनु परेको उनीहरूको गुनासो छ। अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनका लागि वर्तमान सरकारसँग वार्ता गर्न टोली पठाए पनि अझै माग सम्बोधन हुन नसकेको पीड़ितको गुनासो छ। यसअघि पनि पीड़ित काठमाण्डु आएर लामो समय सड़क संघर्ष गरी फर्किएका थिए। देशका विभिन्न जिल्लाबाट आएका दर्जनौ लघुवित्त पीड़ित दुधे बालक र 80 वर्ष पार गरेका वृद्ध वृद्धासहित निर्णायक आन्दोलनमा उत्रिएका छन्। खुल्ला आकाशमुनि छाता र पालको भरमा संघर्ष गर्दै आएका पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने